0: नमस्कार, यो आकाशवाणी हो। दिव्यतम अधिकारीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। आज 12 अन्तर्राष्ट्रिय योग दिवस हो। मध्यप्रदेशको जबलपुरमा राष्ट्रपति द्रौपदी मुर्मूले योग गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले कोलकाताको रेड रोडमा कार्यक्रममा योग अभ्यासको नेतृत्व गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज कोलकातामा स्वदेश निर्मित भारतीय नौसेनाको 3 पोत आईएनएस दुनागिरी, आईएनएस संशोधक अनि आईएनएस अग्रय राष्ट्रलाई समर्पित गर्नुभयो। अमेरिकाका उपराष्ट्रपति जेडी भेन्स स्विजरल्याण्ड पुग्नु भएको छ, जहाँ अमेरिका अनि इरान बीच वार्ता हुने सम्भावना छ। अनि क्रिकेटमा त्रिकोणीय श्रृङ्खलाको अन्तिम म्याचमा भारत ए ले आयोजक श्रीलंका ए लाई 378 रनको लक्ष्य दिएको छ। अब समाचार विस्तारमा। मध्यप्रदेशको जबलपुरमा 12 अन्तर्राष्ट्रिय योग दिवस समारोहमा राष्ट्रपति द्रौपदी मुर्मूले योग गर्नुभयो। यस अवसरमा राज्यपाल मंगुभाइ पटेल अनि मुख्यमन्त्री डाक्टर मोहन यादव पनि उपस्थित हुनुहुन्थ्यो। राष्ट्रपतिले भन्नुभयो, योग भारतको महान परम्पराको प्रतीक हो, जसले स्वास्थ्य सन्तुलित अनि सार्थक जीवनको मार्ग देखाउँदछ। उहाँले मानिसहरूसित योगलाई आफ्नै दैनिक दिनचर्याको हिस्सा बनाउन आह्वान गर्नुभयो। राष्ट्रपतिले भन्नुभयो कि यस वर्षको थीम स्वास्थ्य आयुको लागि योग वरिष्ठ नागरिकहरूलाई असल स्वास्थ्य अनि सम्मानजनक जीवनको महत्व
1: तक पहुंचना। मैं सभी देशवासियों से ये संकल्प लेने का आग्रह करती हूँ, ये योग को अपने दैनिक जीवन का अभिन्न अंग बनाएंगे। ऐसा करके वे स्वस्थ व्यक्ति, स्वस्थ परिवार, स्वस्थ समाज, स्वस्थ राष्ट्र और स्वस्थ विश्व के निर्माण के महान लक्ष्य में अपना योगदान देंगे।
0: उपराष्ट्रपति सीपी कृष्णनले भन्नुभएको छ कि योग शारीरिक, मानसिक अनि आध्यात्मिक स्वास्थ्यको लागि धेरै लाभकारी हो। उहाँले भन्नुभयो, कम्ती उमेरदेखि योग सुरु गर्नाले यसको अधिक लाभ पाउन सकिनेछ। उपराष्ट्रपतिले मानिसहरूसित योगलाई नियमित जीवनको हिस्सा बनाउने आह्वान समेत गर्नुभयो। आज 12 अन्तर्राष्ट्रिय योग दिवस हो। यस वर्षको विषय रहेको छ, बढ्दो उमेरको प्रभावलाई रोक्नको लागि योग। प्रधानमन्त्री नरेन्द्र मोदीले कोलकाताको रेड रोडमा कार्यक्रममा योग अभ्यासको नेतृत्व गर्नुभयो। यस अवसरमा श्री मोदीले भन्नुभयो कि विश्वका केही भागहरूमा 21 जून वर्षको सबैभन्दा लामो दिन हुँदछ, अनि योगको कारण यो अहिले सबैभन्दा ठूलो सामुदायिक उत्सव बनेको छ। प्रधानमन्त्रीले भन्नुभयो कि योग केवल शारीरिक व्यायाम होइन, तर भावनाको अभिव्यक्ति हो, अनि यो कुनै आयु वर्गसम्म सीमित छैन। उहाँले भन्नुभयो, हाम्रो लक्ष्य 40 वर्षको आयुमा 20 वर्षको आयुभन्दा अधिक लचिलो हुनु अनि 50 वर्षको आयुमा 30 वर्षको आयुभन्दा अधिक ऊर्जावान रहनु हुनु पर्नेछ। श्री मोदीले भन्नुभयो कि योगले हामीलाई सन्तुलित जीवन जिउन अनि मानसिक स्वास्थ्यको माध्यमद्वारा शारीरिक स्वास्थ्यको मार्ग खोज्नमा सहयोग गर्नु हो। प्रधानमन्त्रीले भन्नुभयो, हामीले योगलाई जीवनको हिस्सा बनाउनु पर्नेछ। सरकारले यस वर्ष योग 365 पहल अन्तर्गत 100 दिनको अनलाइन योग कक्षाहरूको आयोजना गरेको पनि उहाँले जानकारी दिनुभयो।
2: योग केवल हमारे शारीरिक स्वास्थ्य पर ही फोकस नहीं करता, योग मानसिक स्वास्थ्य से शारीरिक स्वास्थ्य का मार्ग दिखाता है। इसलिए योग के विषय में युक्त चेष्टस्य कर्मसु कहा गया है, यानी हमें क्या करना चाहिए, क्या नहीं करना चाहिए, इसका बोध, ये बोध हमारे जीवन में शांति का स्रोत तो बनता ही है, इससे विश्व शांति का मार्ग भी खुलता है।
0: श्री मोदीले वर्ष 2015 अन्तर्राष्ट्रिय योग दिवसको शुरूआतपछि नयाँ दिल्ली, चण्डीगढ, लखनऊ, मैसूर, न्यूयोर्क, श्रीनगर अनि विशाखापट्टनम सहित विभिन्न स्थानहरूबाट समारोहको नेतृत्व गर्नुभएको छ। धेरै केन्द्रीय अनि राज्य मन्त्रीहरूले पनि योग कार्यक्रमहरूमा भाग लिइरहेका छन्। राष्ट्रपति द्रौपदी मुर्मूले आज जबलपुरमा रानी दुर्गावती विश्वविद्यालयको 36 दीक्षान्त समारोहमा भाग लिनुभयो अनि मेधावी विद्यार्थीहरूलाई स्वर्ण पदक प्रदान गर्नुभयो। यस अवसरमा उहाँले भन्नुभयो, रानी दुर्गावती साहस अनि वीरताको प्रतीक हुनुहुन्थ्यो अनि आउने पिँढीहरू उहाँबाट प्रेरणा पाइरहनेछन्। राष्ट्रपतिले आदिवासी समुदायहरू, वञ्चित वर्गहरू अनि बालिकाहरूको सशक्तिकरणको लागि शिक्षाको महत्वमाथि जोड दिनुभयो। उहाँले भन्नुभयो कि विकसित भारत 2047 को लक्ष्य तब पूरा हुनेछ जब विकासको लाभ समाजको प्रत्येक वर्गसम्म पुग्नेछ। राष्ट्रपति मुर्मूले भोलि कुनो राष्ट्रिय उद्यानको पनि भ्रमण गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज कोलकातामा स्वदेश निर्मित भारतीय नौसेनाको तीन पोत आईएनएस दुनागिरी आईएनएस संशोधक अनि आईएनएस अग्रय राष्ट्रलाई समर्पित गर्नुभयो। यस अवसरमा उहाँले भारत जहाज निर्माण क्षेत्रमा नयाँ सोचको साथ अघि बढ़िरहेको बताउनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, केन्द्र सरकारले हालका वर्षहरूमा धेरै नीतिगत सुधार गरेको छ अनि घरेलु निर्माण क्षमता बढ़ाउनका लागि विशेष कदम उठाएको छ। उहाँले भन्नुभयो कि जहाज व्यवस्थापन मर्मति एवं सञ्चालनलाई एउटा ठूलो राष्ट्रिय मिशनको रूपमा हेरिन्छ। श्री मोदीले भन्नुभयो कि यी युद्धपोतहरू नौसेनामा सामेल हुनु भारतको भविष्यको संकेत हो। उहाँले भन्नुभयो, समुद्री क्षेत्र विकसित भारत

0: लागि रोजगारको ठूलो माध्यम बन्न सक्छ अनि आगामी वर्षहरूमा लाखौं नयाँ रोजगार सृजित हुने सम्भावना छ। प्रधानमन्त्रीले भन्नुभयो कि रक्षा उत्पादन साथै रक्षा निर्यातमा पनि अभूतपूर्व वृद्धि भएको छ। नौसेनाका अनुसार यी तीनैवटा पोतहरूमा 75% भन्दा अधिक स्वदेशी सामग्रीको उपयोग गरिएको छ अनि यसको निर्माणमा 200 भन्दा अधिक सूक्ष्म, लघु अनि मध्यम उद्यमहरूको योगदान रहेको छ। यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोसियल मिडिया ह्यान्डल केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले भन्नुभएको छ कि आज आयोजित निट युजी पुनर्परीक्षामा 22 लाख विद्यार्थी सामेल भइरहेका छन्। उहाँले छात्रहरूलाई शुभकामना दिनुहुँदै भन्नुभयो कि परीक्षाको लागि सबै आवश्यक व्यवस्था गरिएको छ अनि अभ्यर्थीहरूले कुनै डर बिना परीक्षा दिउन्। श्री प्रधानले अझ भन्नुभयो कि सीबीएसईको रहल परीक्षा परिणाम चाँडै जारी गरिनेछ। अधिकांश परिणाम घोषित भइसकेको उहाँले बताउनुभयो अनि पुनर्मूल्याङ्कन तथा सत्यापनको प्रक्रिया पूरा भएपछि परिणाम पनि चाँडै प्रकाशित गरिनेछ। विधि अनि न्याय मन्त्रालय अधीनस्थ विद्यायी विभागले आज नयाँ दिल्लीमा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आफ्नो अधिकारीहरू अनि कर्मचारीहरूलाई लिएर योग सत्रको आयोजना गर्यो। यस अवसरमा विद्यायी विभाग अनि विधि मामलाहरूका सचिव डाक्टर राजीव मणिले भन्नुभयो कि शारीरिक, मानसिक अनि भावनात्मक कल्याणको लागि दैनिक जीवनमा योगलाई सामेल गर्नु महत्वपूर्ण हो। मस्कट स्थित भारतीय दूतावासले 12 अन्तर्राष्ट्रिय योग दिवस मनाउन एक विशेष कार्यक्रमको आयोजना गर्यो। यस कार्यक्रमले कूटनैतिक समुदायका सदस्यहरू, भारतीय प्रवासी अनि ओमानी योग उत्साहीहरूलाई एकै ठाउँमा ल्याएको थियो। ओमन योगासना महासंघले आफ्नो अध्यक्ष सलाह हकिम अल तोकीको उपस्थितिमा विशेष योगासन प्रस्तुति गर्यो। ओमनका लागि भारतका राजदूत प्रशान्त पिसेले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश साझा गर्नुहुँदै स्वास्थ्य, सद्भाव र समग्र कल्याणलाई प्रवर्धन गर्ने विश्वव्यापी आन्दोलनको रूपमा योगको भूमिकामा जोड दिनुभयो। सरकारले सोसियल मीडियामा प्रसारित त्यस दावीको खण्डन गरेको छ जसमा भनिएको थियो कि प्रधानमन्त्री मुद्रा योजना अन्तर्गत 6,550 रुपियाँको प्रोसेसिङ शुल्कमाथि 10 लाख रुपियाँसम्मको ऋण दिइँदैछ। पत्र सूचना कार्यालयको तथ्य जाँच एकाईले स्पष्ट गरेको छ कि यससित सम्बन्धित पत्र पूर्ण रूपमा फर्जी हो। एकाईले भनेको छ कि मुद्रा एक पुनर्वित्त एजेन्सी हो अनि यसले व्यक्तिहरूलाई अनि सूक्ष्म उद्यमीहरूलाई सिधै ऋण दिँदैन। अमेरिकाका उपराष्ट्रपति जेडी भेन्स स्विजरल्यान्ड पुग्नु भएको छ जहाँ अमेरिका अनि इरान बीच वार्ता हुने सम्भावना छ। श्री भेन्सले भन्नुभयो कि दुवै देश बीच परमाणु मुद्दाहरूमाथि बातचितको रूपरेखा तयार गरिँदैछ। त्यही इरानको प्रतिनिधिमण्डलले भनेको छ कि लेबननमा जारी सङ्घर्षको समाधान नगरी वार्तालाई अघि बढाउन कठिन हुनेछ। क्रिकेटमा त्रिकोणीय श्रृङ्खलाको अन्तिम म्याचमा भारत एले आयोजक श्रीलङ्का एलाई 378 रनको लक्ष्य दिएको छ। दम्बुलाको रङ गिरी अन्तर्राष्ट्रिय स्टेडियममा श्रीलङ्का एले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। वैभव सूर्यवंशीले उत्कृष्ट ब्याटिङ गर्दै केवल 29 बलमा 94 रन बनाए। सूर्यवंशीले केवल 11 बलमा आफ्नो अर्धशतक पूरा गरे। 378 रनको लक्ष्यलाई पछ्याउँदै श्रीलङ्का एले समाचार लेखुन्जेलसम्ममा 2.5 ओभरमा 1 विकेट गुमाएर 28 रन बनाएर खेलिरहेको छ। यो समाचार युट्युबमा @AIR कस्याङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार पुनः एकपल्ट। आज 12 अन्तर्राष्ट्रिय योग दिवस हो। मध्यप्रदेशको जबलपुरमा राष्ट्रपति द्रौपदी मुर्मूले योग गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले कोलकाताको रेड रोडमा कार्यक्रममा योगाभ्यासको नेतृत्व गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज कोलकातामा स्वदेश निर्मित भारतीय नौसेनाको 3 पोत आइएनएस दुनागरी, आइएनएस संशोधक अनि आइएनएस अग्रय राष्ट्रलाई समर्पित गर्नुभयो। अमेरिकाका उपराष्ट्रपति जेडी भेन्स स्विजरल्यान्ड पुग्नु भएको छ जहाँ अमेरिका अनि इरान बीच वार्ता हुने सम्भावना रहेको छ। अनि क्रिकेटमा त्रिकोणीय श्रृङ्खलाको अन्तिम म्याचमा भारत एले आयोजक श्रीलङ्का एलाई 378 रनको लक्ष्य दिएको छ। आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो। समाचारको क्रममा 3:15 पुनः समाचार लिएर उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौं। श्रोतालाई अब सुनाइरहेछौं लोकगीत, एकै कलाकार हिरा बाइबाको आवाजमा।

0: बानी खरसाङ हो प्रादेशिक समाचार मानिक लामाबाट सुन्नुहोस्। मुख्य समाचार। आज 12 अन्तर्राष्ट्रिय योग दिवस हो। यस वर्षको विषय रहेको छ बढ्दो उमेरको प्रभावलाई रोक्नका लागि योग। आज 12 अन्तर्राष्ट्रिय योग दिवस पश्चिम बंगालको सबै ब्लक स्तरहरूमा भव्य रूपमा पालन गरियो। मुख्य कार्यक्रम कोलकाताको रेड रोडमा आयोजना गरियो, जहाँ प्रधानमन्त्री नरेन्द्र मोदी, राज्यपाल आरएन रवि अनि मुख्यमन्त्री शुभेन्दु अधिकारी उपस्थित हुनुहुन्थ्यो। खरसाङ ब्लक पञ्चायत समितिमा भारतीय जनता पार्टीको बोर्ड गठन हुने लगभग निश्चित भएको छ। आज सुकेपोखरीमा कार्यकर्ता संवाद कार्यक्रमलाई सम्बोधन गर्दै बिजिपिएमका अध्यक्ष अनित थापाले बिजिपिएमले अब पार्टी होइन जाति भन्ने नारा लिएर गाउँ घरमा पुग्ने बताउनु भएको छ। अनि जलपाइगढी जिल्लाको मैनागढीमा आज बिहान ठूलो सड़क दुर्घटनामा 4 जनाको मृत्यु भएको छ भने 39 जना भन्दा अधिक घाइते भएका छन्। सुन्नुहोस् समाचार विस्तारमा। आज 12 अन्तर्राष्ट्रिय योग दिवस हो। यस वर्षको विषय रहेको छ बढ्दो उमेरको प्रभावलाई रोक्नका लागि योग। यस अवसरमा मध्य प्रदेशको जबलपुरमा 12 अन्तर्राष्ट्रिय योग दिवस समारोहमा राष्ट्रपति द्रौपदी मुर्मूले योग गर्नुभयो। राष्ट्रपतिले भन्नुभयो, योग भारतको महान परम्पराको प्रतीक हो, जसले स्वस्थ, सन्तुलित अनि सार्थक जीवनको मार्ग देखाउँदछ। योग दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले कोलकाताको रेड रोडमा सम्पन्न कार्यक्रममा योग अभ्यासको नेतृत्व गर्नुभयो। श्री मोदीले भन्नुभयो, विश्वको केही भागहरूमा 21 जुन वर्षको सबैभन्दा लामो दिन हुँदछ अनि योगको कारण यो अहिले सबैभन्दा ठूलो सामुदायिक उत्सव बनेको छ।
1: योग केवल हमारे शारीरिक स्वास्थ्य पर ही फोकस नहीं करता, योग मानसिक स्वास्थ्य से शारीरिक स्वास्थ्य का मार्ग दिखाता है। इसलिए योग के विषय में युक्त चेष्टस्य कर्मसु कहा गया है, यानी हमें क्या करना चाहिए, क्या नहीं करना चाहिए, इसका बोध, ये बोध हमारे जीवन में शांति का स्रोत तो बनता ही है, इससे विश्व शांति का मार्ग भी खुलता है।
0: दार्जिलिङ हिमालयका उच्च पहाड़ी क्षेत्रहरू सहित पश्चिम बंगालमा अन्तर्राष्ट्रिय योग दिवस भव्य र धूमधामका साथ मनाइयो। वर्ष 2015 पछि यो पहिलो पटक हो कि राज्यभरिका लगभग सबै ब्लक स्तरसम्म सरकारी कार्यालयहरू तथा सरकारी माध्यमिक र उच्च माध्यमिक विद्यालयहरूमा अन्तर्राष्ट्रिय योग दिवस हजारौं मानिसहरूको सहभागितामा सम्पन्न भयो। मुख्य कार्यक्रम कोलकाताको रेड रोडमा आयोजना गरिएको थियो, जहाँ प्रधानमन्त्री नरेन्द्र मोदी, राज्यपाल आरएन रवि र मुख्यमन्त्री शुभेन्दु अधिकारी उपस्थित थिए। सुन्नुहोस् हाम्रा संवाददाता अशोक चौरसियाको एक रिपोर्ट।
2: पश्चिम बंगालको राजधानी कोलकाताको ऐतिहासिक रेड रोडमा अन्तर्राष्ट्रिय योग दिवस भव्य रूपमा पालन गरियो। देशकै यो मुख्य कार्यक्रम थियो। प्रधानमन्त्री नरेन्द्र मोदी, राज्यपाल आरएन रवि र मुख्यमन्त्री शुभेन्दु अधिकारी यस समारोहमा विशेष रूपले उपस्थित थिए। कार्यक्रममा हजारौं मानिसहरूले सहभागिता जनाएका थिए। बोलपुरको शान्ति निकेतन विश्वविद्यालयमा पनि अन्तर्राष्ट्रिय योग दिवस वृहद रूपमा मनाइयो, जहाँ केन्द्रीय मन्त्री सुकान्त मजुमदार उपस्थित थिए। 2015 अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएपछि राज्यभर व्यापक रूपमा योगा दिवस पालन गरिएको यो पहिलो अवसर हो, जसमा सरकारी तन्त्रले यस आयोजनलाई पूर्ण सहयोग र आयोजनलाई सफल बनाउने काम गरेको हो। विगतको टीएमसी सरकारले राज्यभरि योग दिवसलाई साह्रै प्राथमिकता नदिएको अनुभव गरियो, तर राज्यमा भाजपा सरकार आएपछि योग दिवस खण्ड स्तरमा सबै सरकारी निकायहरूले वृहद रूपमा 12 अन्तर्राष्ट्रिय योग दिवस पालन गरेका हुन्। राज्यका लगभग सबै ब्लक, महकुमा र जिल्ला स्तरमा हजारौं स्थानहरूमा योग दिवसहरू पालन गरियो। सबै सरकारी माध्यमिक र उच्च माध्यमिक विद्यालयहरू, सरकारी कार्यालयहरू आज आइतबार छुट्टीको दिन रहे तापनि योगा दिवसका लागि खुला राखिएको थियो, तथा सबै विद्यालयहरूमा पनि र कार्यालयहरूमा पनि योग दिवस पालन गरियो। मौसम विभागले जारी गरेको रेड अलर्ट विगत 2 दिनदेखि उत्तर बंगालमा भारी वर्षा र आज बिहान देखि दार्जिलिङ पहाड सिलगढी तराई डुवर्स अलिपुरद्वार जलपाइगुडी र कुचबिहारमा भारी वर्षाको बावजुद 12 अन्तर्राष्ट्रिय योग दिवसमा भाग लिने सहभागीहरूको उत्साहलाई कम गर्न सकेन। दार्जिलिङको हिमाली क्षेत्रमा भारी वर्षाको बावजुद हजारौं मानिसहरूले विभिन्न स्थानहरूमा योग दिवसहरूमा भाग लिए। स्कुलका बाल बालिकादेखि लिएर विभिन्न संघ संस्थाका सदस्यहरूले आम जनतासँग योग दिवस पालन गरे। कालेबुङको मेलाटार खेल मैदानमा दार्जिलिङको सन्त रोबर्ट्स स्कुल परिसर, खरसाङको सन्त अल्फन्सस स्कुल परिसर र मिरिक अनि तराईमा सिलगढीको कञ्चनजङ्घा स्टेडियममा मुख्य समारोह आयोजित गरिएको थियो। यी योग दिवस समारोहमा हजारौं मानिसहरूले भाग लिए र सामूहिक रूपमा योग अभ्यास गरे। कालेबुङको मेलाटारमा जिल्ला प्रशासनले योग दिवस आयोजन गरेको थियो भने खरसाङको सन्त अल्फन्ससमा क्रीडा भारती, खरसाङ अनि दार्जिलिङ मिरिक सिलगढीमा जिल्ला प्रशासनको अगुवाईमा पनि योग दिवसहरू आयोजित गरिएका थिए। सांसद राजु विष्टले मतिगढा, विधायक सोनाम लामा खरसाङमा, विधायक भरत छेत्री कालेबुङको समारोहमा उपस्थित थिए। उत्तर बङ्गका अन्य जिल्लाहरूमा पनि सांसद र विधायकहरू र जिल्ला प्रशासनका अधिकारीहरू लगायतका प्रतिष्ठित व्यक्तिहरूले समारोहमा भाग लिएको समाचारहरू प्राप्त भएका छन्। अशोक चौरसिया, आकाशवाणी समाचार, खरसाङ।
0: खरसाङ ब्लक पञ्चायत समितिमा भारतीय जनता पार्टीको बोर्ड गठन हुने लगभग निश्चित भएको छ। यसै क्रममा पञ्चायत समितिका उपसभापति श्री नारायण थापा सहित 12 पञ्चायत समिति सदस्यहरूले प्रजातान्त्रिक मोर्चा बीजीपीएम परित्याग गरी भारतीय जनता पार्टीमा औपचारिक रूपमा प्रवेश गरेका छन्। आज सुके पोखरीमा कार्यकर्ता संवाद कार्यक्रमलाई सम्बोधन गर्दै बीजीपीएमका अध्यक्ष अनित थापाले बीजेपीएमले अब पार्टी होइन जाति भन्ने नारा लिएर गाउँ घरमा पुग्ने बताउनु भएको छ। उहाँले अझ भन्नुभयो, गोर्खाले लामो समयदेखि राखेको लक्ष्य पूरा गर्न अब एकजुट हुने समय आएको छ। वर्ष 2007 पनि आन्दोलन भएको थियो र जिटिएलाई चौतारी भनेर बिसाइएको थियो। पाउने समयमा जिटिएको कुर्सी रुँगेर नबस्ने भन्दै अनित थापाले जिटिए त्यागेको बताउनुभयो। अब कुनै बाधा नभएकोले जातीय मुद्दामा लाग्नुपर्नेछ र पार्टीभन्दा जाति ठुलो भन्ने नारालाई मैदानमा उतार्नुपर्छ भनी उहाँले अझ बताउनुभयो। गोर्खा जनमुक्ति युवा मोर्चा खरसाङ महकुमा समितिद्वारा साथै पार्टी अध्यक्ष विमल गुरुङको निर्देशन अनुसार खरसाङमा युवा मोर्चाको सभा सम्पन्न भयो। सभालाई युवा मोर्चा खरसाङ महकुमा समितिका सचिव अरूण थापाले सञ्चालन गरेका थिए भने सभा युवा मोर्चा खरसाङ महकुमा समितिको सभापति सत्यवन छेत्रीको अध्यक्षतामा सम्पन्न भयो। यस सभामा खरसाङ नगरपालिकाको 20 वार्डहरूलाई लिएर युवा मोर्चा टाउन कमिटी गठन गर्न प्रत्येक वार्डबाट एक एकजना सदस्यलाई संयोजक नियुक्ति गरियो। जलपाइगुडी जिल्लाको मैनागढीमा आज बिहान ठूलो सड़क दुर्घटना भयो जब नर्थ बंगाल स्टेट ट्रान्सपोर्ट कर्पोरेशन एनबीएसटीसीको एउटा बस ट्रकसित ठोकियो। घटना मैनागुडीको उद्लाबाडी क्षेत्रमा भएको हो। बस सिलगढीदेखि फालाकट्टातर्फ गइरहेको थियो। प्राप्त जानकारी अनुसार टिस्टा पुल पार गरिसकेपछि बस सडक किनारमा रहेको एउटा ट्रकसित ठोक्किन पुग्यो। यस घटनामा 4 मृत्यु भएको छ भने 39 भन्दा अधिक घाइते भएको समाचार प्राप्त भएको छ। नीट युजी 2026 पुनर्परीक्षा आज कठोर सुरक्षा व्यवस्था बीच आयोजित गरियो। परीक्षा देशको 551 अनि विदेशका 14 शहरहरूमा आयोजित गरियो। यसमा 22,79,000 भन्दा अधिक अभ्यर्थीहरूले भाग लिएका थिए। परीक्षाको निम्ति बहुस्तरीय सुरक्षा व्यवस्था गरिएको थियो जसमा सीसीटीभी निगरानी, आधार आधारित बायोमेट्रिक सत्यापन अनि प्रश्न पत्रहरूको सुरक्षित परिवहनको निम्ति जीपीएस युक्त वाहनहरूसित पुलिस सुरक्षाको व्यवस्था सामेल रहेको थियो। अन्त्यमा मुख्य समाचार। आज 12 अन्तर्राष्ट्रिय योग दिवस हो। यस वर्षको विषय रहेको छ बढ्दो उमेरको प्रभावलाई रोक्नका लागि योग। आज 12 अन्तर्राष्ट्रिय योग दिवस पश्चिम बंगालको सबै ब्लक स्तरहरूमा भव्य रूपमा पालन गरियो। खरसाङ ब्लक पञ्चायत समितिमा भारतीय जनता पार्टीको बोर्ड गठन हुने लगभग निश्चित भएको छ। आज सुके पोखरीमा कार्यकर्ता संवाद कार्यक्रमलाई सम्बोधन गर्दै बीजेपीएमका अध्यक्ष अनित थापाले बीजेपीएमले अब पार्टी होइन जाति भन्ने नारा लिएर गाउँघरमा पुग्ने बताउनु भएको छ। अनि जलपाइगुडी जिल्लाको मैनागढीमा आज बिहान ठूलो सड़क दुर्घटनामा 4 मृत्यु भएको छ भने 39 भन्दा अधिक घाइते भएका छन्। आकाशवाणी खरसाङबाट समाचार पूरा भयो।
3: अब प्रस्तुत छ कार्यक्रम कथा सारथी।
4: আকাশবাণী শিলিগুড়ি অনুষ্ঠান প্রচারিত হচ্ছে মিডিয়াম ওয়েভ 421.9 মিটারে অর্থাৎ 711 কিলোহার্টজে এবং নিউজ অন এআইআর অ্যাপে। ৭১১ কিলোহার্টজ প্রচার তরঙ্গে আপনারা শুনছেন আইসিসি ওমেন্স টি টোয়েন্টি ক্রিকেট ওয়ার্ল্ড কাপ 2026-এর ভারত বনাম দক্ষিণ আফ্রিকার খেলার ধারা বিবরণী এবং আকাশবাণী কেন্দ্রের অন্যান্য অনুষ্ঠান আপনারা শুনছেন নিউজ অন এআইআর অ্যাপে। এখন শুনবেন সাপ্তাহিক বিশেষ বিশেষ বেতার প্রতিবেদন নিয়ে অনুষ্ঠান ডুয়ার্স দর্পণ।